0: وطن کی محبت سے سرشار سرزمین
1: پاکستان کی شان وادی مہران مہران کی پہچان جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز. اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.
2: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
3: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसलसल.
3: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन.
2: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
3: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
2: 0331252578 6.
3: जी हा, 2531.

0: वाह सही वाह वाह सही वाह जी समीन यो अब्दुल मजीद अचांडे साहब समीन वक्त जो सा साडा ट्रेथन पे 3:30 बजे वठना कमर्शियल ब्रेक तो पहली लंदा नडे शॉर्ट कमर्शियल ब्रेक तरफ अवा के केडन आ वणो बुदंदा रहो जीए एफएम नेटवर्क असा चमदा नडे शॉर्ट कमर्शियल ब्रेक का पो
1: شدید گرمی سبب شہرن کے گزارش کئی ونے تھی تو صبح 11 بجے کھا شام 4 بجے تائیں خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری
2: ہر دن ہر پہر زندگی کی لہر جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز
3: اب آپ کی خوبصورتی کا فین وائٹ ایج بیوٹی کریم

0: कैदा
1: ए मेघ ए मल्हार
0: बच्चो ए नाला
2: बरसात नालो दी बरसात
0: बच्चे बच्चे बगीर मेघ मल्हार झुड़ ककर छप्पर शाम न कर गम गज गोड़ न कर
2: हर हर तंग भेरा ये घुमरा न कर
0: बच्चे बुलाद
3: ये बीहन रो न करे
0: बच्चे बच्चे
1: ए सुना सखी सरदार उमर जाम बादशाह
2: ए मुझा भा
1: ए अदा भा
0: बच्चे से बच्चे जा
3: ए ए अदा ए भाव ये सेक न कर सेक
0: बच्चे से बच्चे जा हाँ अन्य पढ़ बंद कर दूँ ए नाला लोह जो न करे मुझी बोली ना लोआ
2: मुझी तो भाजारिया
0: भला क्या तो मुझी मंडल बारिया
4: मरिए गुजारता से मरिए गुजारता
5: अजय समय नहीं होया मामा कासिम डायरी साहब जनन जी गुजारत गोली भन्यो भन्यण वाला साईं गुलबेग अजमल साहब साईं मोहम्मद कासिम साहब हाने ने के असलियो कयो गुजारत
0: जी से
5: गुजारत असन दोस्त असन सामे असम जी सगत गुजारत की होई केसी ते वनी बीते
0: साईं हाने गुजारत सजी जा कयो हनन गोली पे उमर मारी पर गुलबेग गुजारत आए ससुई पुनु
5: जी
0: हां ससुई गा जदे पुनु खजियो त पुनु जे पुठिया हली हली जबलन में पहुंची आ हाने काढ़ा गर्मियों हाने मथे निहारे गालहाए भई सिज सा चवे पी ए नाला लोह जो न कर मुझी बोली नालो आ सही नालो आ सूरज
5: वाह वाह वाह
0: नालो आ सूरज लोह जो है तो बोली आहे मंजल नालो आहे बारी नालो आहे बारी
5: है रे है
0: हाँ हाँ चवे पी ए सूरज तो न कर मुझी मंजिल बारी आ मुखे अजा अगते हलणो आ एडो तो कंदे आ हली की सके
3: वाह वाह वाह साईं वाह वाह वाह वाह
5: वाह साईं वाह वाह साईं वाह हाने हलऊं था सुगड़ फकीर मोहम्मद इदरीस जमाली साहब जी साईं खुदा जे दिने मां छा बुधाईंदा साईं
1: साईं गुजारत जी से हले पई असां गुजारत ई पढ़ंदा से
5: बिस्मिल्लाह
1: सामान के बुधाईंदा से
5: जी जी
1: उस्ताद गुजारत आहे त सुर उमर बारवी
0: जी जी
1: सुर उमर बारवी में गुजारत आहे त अदा उमर अहिड़ो नालो पाणी जो कई जो को नालो करे ई न
0: आय आय वाह
2: बराबरि
1: बाबा अहिड़ो नालो पाणी जो कई गुलाम साईं जो को नालो करे ई न हा
0: अड़ो नालो पानी जो कई
1: पानी जो कई
0: हाँ
1: जो को नालो कराई ना
0: तू मता ई यो गुलाम मोहम्मद यो कुर्बान फकीर
5: जी उस्ताद जी
0: मता उस्ताद ई बचावे तो अदा पढ़ वरी पढ़
1: सही लख दफा गुजारत जा लफ्ज हन त अड़ो नालो पानी जो कई हाँ जो को नालो कराई ना
0: हाँ मता उमर बादशाह के माई मारुल पई चवे त अड़ो बानू पानी जो कई पीण जो बहानो मानू अजो बहन जो बहानो अड़ो बहानो पानी पीण जो कई जो इं को उन्यारो करे ही ना
1: बचे उस्ताद
0: हल
1: पानी जो कई जो को नालो करे ही ना
5: नालो करे ही ने
1: वाह भाई
2: काल कई
1: वाह बचे
3: अड़ो को सडे कई
1: बच
0: अड़ो नालो पानी जो कई
1: अड़ो नालो पानी जो कई जो को नालो करे ही ना
0: पानी जो एड़ो को वारो चक्कर कई
1: बच
0: ओ भरियो तार कई
1: बच
0: कड़ो मिठो कई
1: बच
3: एड़ो भमरो फेरो कई
1: बच
0: एड़ो नालो पानी जो कई
1: एड़ो नालो पानी जो कई
2: मेरो मेरो कई
1: बच उस्ताद
2: किनो कई
1: बच बाबा
0: वाह वाह वाह एड़ो नालो पानी जो कई पो
1: जो नालो करे ही ना
0: नालो करे ही ना एड़ो अग में को बराजा करे ही ना
1: वाह वाह वाह
0: मरी भाई
1: वाह वाह
5: वाह उस्ताद गुलबेग वाह वाह सही वाह जी असम नहीं हुआ उस्ताद गुलबेग जमाली साहब गुजारत देण वारा साईं मोहम्मद इदरीस जमाली साहब جی سائیں محمد ادری صاحب سجو کہ ہانے گزارت
1: ہاں جی بالکل گزارتا ہے بو سر تاں کہ بو دات سر عمر ماروی
5: جی
1: ہن جے عمر بادشاہ استاد ماروی کے اٹھ تے کھڑی پے ونجے وہ سا شادی کر ماروی چوی تھی تاں بھین تو با شادی کی تھی پر وہ نہ پے ونجے ہن ماروی جو گالانے ڈائریکٹ عمر سان ادا عمر ایڑو نالو پانی جو کئی جو کو نالو کرے ہی نہ سی نالو ہے وقار پانی جو خراب بیو نالو ہے راجا جدی ادا عمر ایڑو نالو پانی جو کئی جو کو نالو کرے ہی نہ پر ایے نہ استاد جدی ادا عمر ایڑو وقار خراب کئی جو کو راجا کرے ہی نہ
3: واہ واہ واہ واہ صحیح واہ صحیح واہ واہ صحیح واہ واہ کروڑ جی گال
5: اجے سمے ہانے ہلنداسی سگڑ بان علی جلبانی صاحب طرف سائیں السلام علیکم
3: سائیں وعلیکم السلام
5: سائیں کیڑا حال ہے نواجا
3: سائیں حال بھلا الحمدللہ
5: سائیں خوش ہو جو آباد ہو جو خدا جو دینے ماں سان کے چھا بدائندا سائیں
3: سائیں گزار سائیں علی بھائی
5: بسم اللہ
3: سائیں گزار چاوے تی ہی ذات نہ ہے خاج جی نالو آ جے نالو اتھئی شہر کر
5: واہ واہ سائیں واہ
3: سائیں ذات نہ ہے خاج جی نالو آ جے نالو اتھئی شہر کر
6: ہی ذات نہ ہے
3: ہی ذات نہ ہے
6: ہی کاسائی نہ ہے
3: بچے استاد
6: ہاں
3: بچے
2: سر یہ بچے تو جڑے منگ تو آیو آ
6: ہاں
2: تے منا ہی ایڑو ہی
6: ہی پینو نہ ہے
2: پینو نہ ہے یا ہی سوالی نہ ہے
6: گدا گرگ نہ ہے ہی فقیر نہ ہے
2: ہاں ہی کوڑو بہانو کرے آیو آ ہی ذات نہ ہے
3: خاج جی نالو آ جے نالو اتھئی شہر کر
5: واہ صحیح واہ سامین سائیں قربان علی جلپانی صاحب جی گزارت تو جاری ساری اصا وقت ڈسوں تھا 3:45 تھن پیا وقت ہے کمرشل بریک جو تو پہلے ہلوں تھا نڈڑے شارٹ کمرشل بریک طرف اواں کے کیڈن آئے وجنو بدھندا رہو جی اے ایف ایم نیٹ ورک جے لائیو اسٹوڈیو میں پروگرام سگڑ کچہری پیش کیا پہ ونے اصا واں سا گڈ ہوندا سی پورے 5 بجے تے اچوں تھا نڈڑے شارٹ کمرشل بریک کھا پو
7: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
8: سکرن کے ہو تو آواز بھی سکرن کی ہے
7: سنتے رہو جی ایف ایم 90.8

0: जे सामू अची थो त ता बिश थी मारे, लिकी थो त गोला जी ख्वाहिश थी मारे, जे कावड़ करी थो त कावड़ कुहे थी, जे पर्ची पवी थो त नवाज़िश थी मारे, अखियुनि ते न मदहोश इल्ज़ाम धुर तूं, अखियुनि खे बि दिल जी सिफारिश थी मारे। वेलकम बैक, शॉर्ट कमर्शियल ब्रेक खां पोइ रबी अलावा सभिनी सॼणनि ॿुधंदड़नि भेनरुनि भाइरनि बुज़ुर्गनि खे वेलकम भलीकार ऐं जी आया रहो जी असां मां जीअं एफएम नेटवर्क जे लाइ स्टूडियो मां प्रोग्राम सुगर कचहरी पेश कयो पियो वञे। असां सां गॾु सकरन ऐं पूरे सिंध जा मशहूर माण्हू सुगर मौजूदु आहिनि। असांजी कुर्बान अली जलबाणी साहिब जन जी गुज़ारत हुई, जेके असांजा ॿिया सुगर दोस्त ॻोल्हियूं पिए, असांखे मां गुज़ारिश कंदुसि त वरी पंहिंजी गुज़ारत खे जेको आहे त वरजाइनि, जीअं असांजा ॿिया सुगर दोस्त हुनखे ॻोल्हे सघनि। अची साईं बिस्मिल्लाह।
1: साईं गुज़ारत चवे थी, ही ज़ात नाहे खार जी नालो आहे, जे नालो अथई शहर कर। ही ज़ात नाहे खार जी नालो आहे, जे नालो अथई शहर कर। बचे साईं
2: मता कुर्बानी भी तेरी गुजारती है, जे कर मुझो कसूर आए
1: जी,
2: जे मुझो कसूर आए तो मुखे बश्क कर।
1: बचे साईं
3: कुर्बान छा तो सही।
1: ही जात नाहे खाज जी नालो आ, जे नालो अथई शहर कर।
3: ही जात नाहे
1: जी वाह,
3: चे तो ही कहरी मारी शिकारी नाहे।
1: बचे साईं
2: भला ई बचावे तो
3: जात नाहे खाज जो नालो
2: जात जान फुल, चे तो ही फुल नाहे।
1: बचे साईं
2: हल बचायो
3: रात ना है
1: खाई जी नालो
2: तैयार ना है रात क्या का तैयार।
1: बच्चे सही
3: ही के तो को नो रंग ना है,
1: बच्चे
3: पुरानी गाला को रंग नो ना है।
1: बच्चे सही
3: रात जब रंग
1: बच्चे
2: कुर्बान पड़ा जा।
1: ही जात ना है खाज जी नालो आ, जे नालो अथई शहर कर।
2: शहर कर भले वनी तू टिगड़ी कर।
1: बच्चे उस्ताद जी
4: बुधो कुर्बान जदो कढण जी कर।
1: बच्चे उस्ताद
3: चे तो हाणे झट पट कर।
1: बच उस्ताद बचे बच
3: हाणे सिबी कर।
1: बच उस्ताद बच
2: छिनी कर छिनी कर
1: छिनी खां बचे
2: भला ईअं मथां चए थो त मूं मिसकिन खे त छॾे वञी पंहिंजो घर आबाद कर।
1: बच उस्ताद
2: हैदराबाद थो
1: बचे बचे उस्ताद बचे
3: मूं दर कर भला
1: मूं दर खां बचे वाह।
2: अञा पढ़ अञा पढ़।
1: ही जात नाहे खाज जी नालो आ, जे नालो अथई शहर कर।
2: बड़े वाह
3: ही जात नाहे
2: ही जात नाहे भला चे तो ही जा माली नाहे ही थोरो आ।
1: बचे
3: भला चे तो ही सा हड़ नाहे।
1: बच उस्ताद
3: या ही जहरी नाहे
1: मरे
2: मरी भाई।
0: वाह सही वाह वाह मोहम्मद इदरीस वाह वाह सही वाह वाह। अज गुजारत हुई साईं मोहम्मद इदरीस साहब जननि खे ॻोल्हियो वरितो। साईं हाणे सॼो कयो
1: साईं सुर हुयो लीला मजनू साईं।
0: अजी साईं
1: साईं हाणे जॾहिं ज़हर जी देग मजनू साईं खई हो, हाणे माण्हू साईं चवंदुसि भाउ इन ज़हर मां तोखे कुझु कोन थियो त हीउ ज़हर आहे ई कोन, ॿियो छा आहे चवंदुसि भाउ ही ज़ात ई नाहे, ही खाड जी नालो आहे, जे नालो अथई शहर कर। साईं ज़ात हुई ज़हरी खाड जी हुई माखी, नालो हुयो मखण, नालो साईं नालो हुयो रखियल शहर हुयो माॾो। चवनि थो ही ज़ात ई नाहे खाड जी नालो आहे, जे नालो अथई शहर कर। चवनि थो त ही ज़हरी नाहे माखी मखण आहे, जे रखियल अथई त माॾे कर।
0: वाह वाह जलबाणी वाह वाह जलबाणी वाह वाह साईं वाह वॾा छॾे अॼु ताईं वाह जीअं
3: मट भन छोड़नि
0: मट भन छोड़नि सां बिल्कुलु साईं लखां थी गुज़ारा था। अजी समय हाणे हलूं था असांजो नौजवान सुगर फ़क़ीर आहे ऐं उस्ताद चवंदे जो नंढी उमिरि में जेके सुगड़ाइप जे मैदान ते पहुचनि था उन्हनि सां गॾु प्रोग्राम कंदा आहियो जीअं समय असांजो ऐं तमामु सुठियूं ॻाल्हियूं कंदड़ साईं गुलाम मोहम्मद सजरानी साहब साईं जन खे भलीकार चऊं था। अस्सलाम वालेकुम दादा।
5: वालेकुम सलाम
0: साईं कहिड़ा हाल आहिनि मज़ा।
5: अलहमदिल्ला अलाह असांजा एहसान तव्हां ख़ुशि आहियो
0: दुआऊं अलाह जा एहसान। साईं ईद कई सुठे नमूने तव्हां दर्जी हुआ मुंहिंजे ख़्याल में
5: जी,
0: परेशानी बि थी हूंदी छो जो तमामु ज़बरदस्त ख़ुशि हुजो आबाद हुजो। अच्छा असांजे सामान जे लाइ अवां अॼु छा ॿुधाईंदा?
5: असां गुजारत ॾींदासीं
0: बिस्मिल्लाह
5: उस्ताद गुजारत जा गुफ़्ता हिन सुर लीला चने सर में। गुजारती चवे त नालो चने सर जो मूंखे वखर मिले। جدو نالو چنے سر جو مکھے وکھر ملے
2: واہ واہ واہ
6: واہ واہ گلاں دو واہ
1: وکھر ملے
5: مکھے وکھر ملے
6: واہ واہ واہ
2: نالو چنے سر جو مکھے وکھر ملے
5: وکھر ملے
2: واہ سائیں واہ واہ سائیں واہ نالو تو ایں تو چوی
5: جی با
2: کیا تو ہیڑو پیار مکھے او وری لائی کو قتل ملے
5: بچی ونے بابا
2: وکھرا پیار ہیڑو پیار
5: بچے
2: نالو پیار
5: پیار
2: ہیڑو پیار مکھے ہیڑو پیار مکھے وری کو قتل
6: سنو گھوٹ مکھے مس ملے
2: بھلا متا بھلا محمد ادریس
1: ہیڑو دلبر مر مر جان ملے
5: بچے تھی سر
2: محمد ادریس ایے بہ متا چوے تو تو ہیڑو چھٹری لکھڑو ہیڑو چھٹری لکھڑو مکھے اللہ کو من پسند کرے بھلا رنگ روپ کرے
5: بچے استاد
2: پیس وگا کرے من چتو ہیڑو ہیڑو وری چھا تو چئی
5: جے نالو چنے سر جو مکھے وکھر ملے
2: وکھر
6: میری گال سنجی ڈٹھن دی مثال مکھے مس ملے
2: مس ملے
5: مس ملے تا بچے بابا
6: ایڑی کا گال تے
5: بچے استاد
7: واہ سنجرانی واہ واہ سنجرانی واہ
6: وکھر سا بھل ملے
5: بچے استاد
2: بھلا ایے بچے تو تو وکھر ملے
6: وکھر ملے دوہی ملے
2: ہاو پک دوہی ملے بھلا ہانے وکھر میں مجھے سمجھے میں ہانے ایے بٹھے تو چے تو ہیڑو سونو حسین مکے اللہ کرے وری کو جیرو ملے
6: جیرو ملے
2: وکھرا ہے جیرو تو ہیڑو کو جیرو ملے
6: ایڑی گل تھی نا
2: ہیڑے ہائے
6: ہاں
2: ہیڑو نالو
6: ہیڑو نالو چنے سر جو
5: نالو چنے سر جو مکے وکھر ملے
6: وکھر ملے
2: مجھے سمجھے میں محمد ادریس ایے بچے

0: सलीम साहब सुर राणे मूमल में मामा के बैत बुधाई दोस हाने हमीर बादशाह उमर बादशाह जो पी आए जो हमीर बादशाह उनका वजीर टे राणू शीणो धमाचाणी डौर भट्टी टे वजीर चौथो बादशाह हाने मूमल जी काक में अची पोता हाने मूमल जी काक में बाग में अची वेठा हाने दिसू तो नातरबानी अचे थी तो मुझा मेहमान अची वन तो हाँ दिसो तो मूमल नातरबानी आई राणे वारन जो पान में गालहन थी दो फकीर साई दिसो अची थिया मेहमान मर्द मूमल जा उते तरसी पिया तू गर वट बधाऊं वणन सां शाम पसी छजर चुड़ेली जे चमन में हू चौदस दिन पिया चकर बांका घुमन बाग में शेर वटो छपर हिकड़ी त मौज मल्हारी मेवन जी ब्या दीदार भला दर दर हिकड़ी तू खूब खुशबू गुलन जी प्यो मुश्क घणो अपर शीशा लाल शराब जा पीन ज़ौक मझा जर जर पोए त लथो सिज लैलप जी थी ऊंदा ही आखिर कयाऊं तवण प्यारी ताम जी खाधऊं ताम सुठा सजर विछाणा विछायाऊं खणी पलंग मथे पधर आशकू थिया असुर वेल जो पढ़ियऊं फर्ज फजर ओ जॾहिं रात गुज़री ॾींहं थियो कयाऊं सिंगार भला सा झर ओ जॾहिं मुंझ निकिती माड़ी मझा आई नाद कंदी नातर जॾहिं मुंद निकिती माड़ी मझा आई नाद कंदी नातर बांका उथी बीही रहिया मता हुजे साइण पंहिंजे सिर नातरबानी सलीम साहब एॾी सुहिणी हुई जॾहिं नातरबानी बंगले मां हिरण ते आई हिरण चयो मूमल इहा अचे पई हिकिड़ी ख़बर त मूमल अञा ॿी आहे नातरबानी ईअं सुहिणी हुई बांका उथी बीही रहिया मता हुजे साइण पंहिंजे सिर पेशानी जंहिंजी परीअ जहिड़ी जी को कारी हल खणे कर जलवो पसी था जवान किरन को ताब न झले तूं गर हाकम हुसन पसी हैरान थी विया ज़ुल्फ पसी ज़ेवर साईं केर गलाए हिन कामणी सां हू थी विया मजना मस कलंदर पोइ त राज पुछो रणल जखा जेको अकुल जो हो अकाबर जंहिंजी कल्प वेठी कान का कामिण असांखे कंहिं पर चोरे चित चरियो बनाई थो जोछ जलाई जिगर बादशाही जी बादल चए तूं ज़ाकी ज़ाती ॿुधा विकर
1: वाह वाह वाह उस्ताद वाह
0: हक़ीक़त हक़ीक़त ॿुधा हे कर तू साइण की साली हुन सूरत मंद जी साली हुन सूरत मंद जी तू हक़ीक़त ॿुधा हे कर
2: वाह साईं वाह वाह साईं वाह जी समय ये हुआ सुगर फकीर गुलबेग जमाली साहब जनन असाखे नड़ बैत बुधायो बैत जो अलगो शेर से गड हों जैसे नड़ बैत सदो वेंद समय ही कचहरी तमाम घटी व्यून इन कर जी एफ एम नेटवर्क के तसलसल से ही प्रोग्राम जारी हो सारी है पेश कर पे वे हर पंद्रह डी आचर से टी का पंज वगे तीन पेश वेंद अजी साई गुलबेग साहब
0: साईं हाणे दोस्त जेके ॿुधंदड़ आहिनि उहे फरमाशूं था कनि त फ़क़ीर साईं खे चओ त अञा हिकिड़ो बैत ॿुधाए पोइ जहिड़ो हाल सो पिरिया न सलीम साहब हाणे सुर उमर बारी मुंहिंजे मामे उस्ताद कायम फ़क़ीर जो बैत आहे हाणे मारूही मारूही जो मुल्क वसियो थर भर मीख मल्हारूं थी वयूं हाणे माई मारूही उमर जे कोट में बंदा ماری عمر کے چوے پیو اودا عمر مکھے چھڈ تے منے ماڑی تے چڑھی پج ملک جو دیدار کیا تے مجھے ملک میں کیڑو کیڑو شیوں تھیو ہانے مکھے چھڈ تے پر عمر بادشاہ تے تو چھڈی دس کون کو ہانے مائی ماری جو گالھائنا عمر بادشاہ عمر بانے پار دے ہوں اج تارا تھا تمارین مدو موٹی آئیوں پکھی پل پل پکارین مارو مجھا ملیر میں سانگی مکھے سارین ہتاں کئی حق محلیا ویا دگل بو وجائے بین تم بہی کدی ہلیو ویندے مثل تھی مسکین کفن بنا بیو کون ملدی یو جاج تو کے دین انگوں دھاڑو حال فقیری اے لٹا سب تون جا لاہین کھن کھن چائی تو کے کھنی ہلدا سائت بساندوی کین وجھی من مٹی جا پانجا تو کے پورین کم دئی کم کہار سا جگا کالی کیا کمبین تون عمر چوتھو اردائیوں کری ستم چھد سکین اوکان ویندی سائن قائم دین چے نکی مارو مجا تو کے منین
1: وا وا وا وا
3: وا جمالی وا
0: جیکی جی اکھے او جیارین سے مجا مارو تھائی ملیر میں ہاں او جکے جی اکھے جیارین سے مجا مارو تھائی ملیر میں
2: واہ صحیح واہ واہ صحیح واہ واہ صحیح واہ جی
1: واہ استاد واہ واہ واہ واہ واہ واہ
3: جمالی واہ
2: واہ چانڈیا واہ الگوز نواز عبد المجید چانڈیو جی سمین ہی لوک ڈگل توا جکو ات اسائیں گلبیک جمالی صاحب بدو سمین ہانے ہنداسی محمد ادریس جمالی صاحب پر سگر فقیر محمد ادریس جمالی صاحب اجی سائیں
1: سائیں السلام علیکم
2: وعلیکم السلام
1: سائیں گال ہلی پہ ہے عشق محبت واری
2: جی جی جی
1: تو استاد محمد لقمان کو کھڑے وچارے سجو ہفتو انتظار کیو پر محبوب کون آیا سلیم سائیں
2: اچھا
1: ہاں استاد وچارو جو کو سجے ہفتے جی گال کرے تو بدھائے ہو پنج انداز میں کڑے حساب سے بیان کرے تو
2: جی جی
1: استاد جو چھنچر رات چھاتی میں اٹھیا سور سوایا
2: ہاں ہاں
1: چھنچر رات چھاتی ماں اتیا سور سوایا الے چھو عجیب نہ انگن مو آیا سیر گھٹوں سجن لے مو وری وری واجایا
2: واہ
1: آگم کرے اکھڑن سے واہڑ وہایا خبر نہ پئی کھوکھر چے پری نہ پیر پایا او جاگا اجایا ویا لڑی ڈیٹ لقمان چے
2: واہ صحیح واہ
1: پسے آچر رات عجیب لے تے دل کیوں داہوں سد کن سہ کن تے سوا آزیوں الہوں مولا آن محبوب کے اج اوتے ہیڈا ہوں دیدو تے دل بھر لے تو روز تک نہ رہوں مکھ ال جو کھوکھر چے تو وٹو بند واہوں کندو نرمل نگاہوں مو لڑل تے لقمان چے
2: واہ صحیح واہ
1: پر سومر رات سدے سدے مو پاڑو پسرایو ویڑے وارا وڑن لگا تے چھا تھئی ویسلا ونجایو
2: جی
1: آدھی رات جو تھی محمد قاسم داہوں کہ سجو پاڑو اچ کر جو بغیر چھا تھیو
2: جی
1: سومر رات سدے سدے مو پاڑو پسرایو ویڑے وارا وڑن لگا چھا تھئی ویسلا ونجایو ستن کے سور ڈئی تھی تایو تپایو مو چیو تے محبوب نہ انگن مو آیو خدا کارن کھوکھر جو ہے تے سجن سدایو نہ تے لقمان لٹایو کھنی در ونی دل پر
2: ہائے ہائے ہائے جڑی سوا
1: پوزین کے آسرو ڈنو تو صبح جو اسی ویندا سو بس بھنی دو تے تو انگارے رات آسرو ہو تے انگن مو ایندا دلا سو ان دکھی دل کے جی دسن سا دیندا وہم وچار وجود ما ونن کا ویندا دئی پیار پری مکھے وٹھی نال ویندا لکھے سان لقمان چے مو تھکل تے تھیندا یار اچھی پری پیندا موسا پیالا پری
2: واہ واہ
1: پر اربع رات اداس دی کون آیو سائیں سلیم سائیں
2: واہ صحیح واہ
1: کون آیو اربع رات اداس دی فرفر اک فری جو بھڑکی باہ بدن تے بارن کرے بری سجی رات سورن میں مجھے وی دل ڈری بیٹھے بیٹھے وا جائے پیو واٹو ڈسا وری تمن لالن چے لقمان چوے تھیاں چاک چری یار ساجن دی تے سری پر پنجی سری کان ساجن
2: پنجی سری کان ساجن
1: تے فقیر پہنچے پو یار خمیس رات کھٹ چھنے مو رڑیو کرے رونو
2: ہائے ہائے
1: چولو پھڑے چاک بدن بھنو تلا کڑے قصور قریب نہیں دوہا گا ڈنو نکی خط کھوکھر چے نکی پرن مکو پنو من کن لطف لکھا کو جھو کنو پر الے چھا کھو یار چھنو جو سلیم